0: और सामिन ने आज के इस प्रोग्राम के दूसरे हिस्से में हम शामिल हो चुके हैं। स्टूडियो में मौजूद हैं तरन और स्टूडियो में मौजूद हैं सना। खुश आमदीद कहते हैं आपको भी और हमारे सुनने वाले भी आहिस्ता आहिस्ता आ रहे हैं।
1: जी अस्सलाम वालेकुम सामीन, आप सुन रहे हैं बेफर एजन रेडियो 1430 एएम पे और हमारे स्टूडियो का नंबर है 01274306677। आपको खुशामदीद कहते हैं हमारे प्रोग्राम के दूसरे हिस्से की तरफ जो कि हमारा लाइव प्रोग्राम होता है। इसमें अगर आप शामिल होना चाहते हैं और अच्छे से गीत सुनना चाहते हैं या हमें एक अच्छी सी शेर व शायरी भी सुनाना चाहते हैं तो आप हमारे व्हाट्सअप नंबर पर भी कॉल कर सकते हैं 00447800599563 पर। जी हाँ, हमारा कोड ज़रूर मिलाइएगा 00447800599563 पर। और अगर आप हमें वेबसाइट पे भी सुनना चाहते हैं तो आप हमारी वेबसाइट पे भी विजिट कर सकते हैं www.bradfordasianradio.co.uk पर। तो जी, अभी हमारे पास शकील साहब की कॉल आई थी
2: जी।
1: तो जी हम लेते हैं शकील साहब को लाइव पे।
0: जी अस्सलाम वालेकुम शकील साहब।
3: जी वालेकुम अस्सलाम व रहमतुल्लाह बरकात।
0: जनाब शकील साहब, आप खैरियत से हैं? ठीक है मोहतरम,
3: अल्लाह की मेहरबानी, शुक्र है, आपकी दुआएं हैं, आप सुनाए कैसे हैं?
0: अल्हम्दुलिल्लाह, अल्लाह पाक का बड़ा एहसान है, बड़ा करम है और अब थोड़ा सा टिक टाक का सिलसिला भी शुरू किया है, दुआ करेंगे भी सही चले। जी जी, उस पर आजकल आपको पता ही है सोशल मीडिया कहाँ से कहाँ पहुँच गया है और एक हम है कि जी करता है कि हम बिल्कुल उसी तरह प्रोग्राम करें जैसे पहले करते थे, हालांकि वो दिन गुजर गए। जी जी,
3: पहले तो तुम सुनने वाले को मेरी तरफ से अस्सलाम वालेकुम।
0: जी वालेकुम अस्सलाम,
3: उनको भी मेरी तरफ से अदाब।
1: वालेकुम अस्सलाम, कैसे हैं शकील साहब? ठीक हैं आप?
3: सर ये बहन उनको भी अदाब।
0: तरन भी मौजूद हैं स्टूडियो में। जी तरन,
1: तरन आपको भी
3: मीर साहब, अली भाई है, चौधरी रुखसार साहब, चौधरी मुजफ्फर साहब है।
0: जी जी,
3: बाबू बलाई और भी जितने तारिक सुनने वाले हैं सबको मेरी तरफ से अस्सलाम वालेकुम।
0: जी वालेकुम अस्सलाम, सभी की जानिब से आपको भी सलाम पहुँचे।
3: तो एक फाजिल कश्मीरी उनकी गजल है।
0: जी जी, इनायत कीजिए।
3: मैं समझा था मोहब्बत फिर मोहब्बत है मजा देगी,
0: मैं समझा था मोहब्बत फिर मोहब्बत है मजा देगी,
3: ये क्या मालूम था जालिम शबे फुरकत रुला देगी।
0: क्या कहने क्या कहने, बहुत अच्छे बहुत अच्छे,
3: शुक्रिया। मुझे बस देख लो तुम, मैं जबान से कुछ नहीं कहता,
0: आहा
3: मेरे दिल की जो हालत है मेरी सूरत बता देगी।
0: क्या कहने क्या कहने, तो शाकर आपसे आना है वो वाली बात है। जी जी,
3: सुने गाफिल ये सरे बागे हस्ती था बेके आखिर,
0: बहुत खूब बहुत खूब।
3: सुने गाफिल ये सरे बागे हस्ती था बेके आखिर, कजा एक दिन तुझे आगोशे तुर्बत में
0: सुला देगी। बहुत खूब बहुत खूब,
3: शुक्रिया। गलत है ये वो आएंगे न आए हैं न आएंगे,
0: बहुत खूब बहुत खूब।
3: बता है शाम गम कब मुझको पैगामे कजा देगी।
0: कजा देगी, बहुत खूब बहुत अच्छे।
3: वो घड़ियां गिन रहा है मौत की है वाए नाकामी,
0: आहा वो घड़ियां गिन रहा है मौत की है वाए नाकामी,
3: जो कहता था मोहब्बत जिंदगी मेरी बना देगी।
0: बहुत खूब बहुत खूब, मलकल मौत की ये जिद शकील साहब,
3: मौत की है भाई नाकामी।
0: जी जी,
3: जो कहता था मोहब्बत जिंदगी मेरी
0: बना देगी। मुझे इससे वो शेर याद आता है कि मलकल मौत की ये जिद के मैं जान लेके टलूं, मलकल मौत की ये जिद के मैं जान लेके टलूं, सर बस सजदा है मसीहा के मेरी बात रहे।
3: माशाल्लाह।
0: जी जी,
3: बुरा हो या खुदा कम वक्त इस पर बाद किस्मत का,
0: आहा
3: जहाँ पर आशियाँ होगा वहीं बिजली गिरा देगी।
0: बहुत अच्छे बहुत अच्छे, फिर से पढ़िएगा, कैसा शेर है तरन बताइए।
3: हो या खुदा कम वक्त उस पर बाद किस्मत का, जहाँ मेरा आशियाँ होगा
0: वहीं बिजली गिरा देगी।
3: गिरा देगी,
0: वाह वाह,
3: शुक्रिया। आखिरी शेर कहते हैं,
0: जी जी,
3: सिवाय तेरे अब कोई नहीं है तेरे फाजिल का,
0: आहा
3: सवाए तेरे अब कोई नहीं
0: है तेरे फजल का,
3: इलाही तेरी रहमत ही उसे कुछ आसरा देगी।
0: बहुत अच्छे बहुत अच्छे, क्या कहने क्या कहने,
3: फाजिल कश्मीरी ने।
0: जी जी जी, बहुत खूब।
3: एक राई कुरैशी है उनकी गजल है।
0: जी जी, नाज कीजिए।
3: वो कहते हैं, लहू आंखों में रोशन है ये मंजर देखना अब के,
0: क्या कहने, वाह वाह।
3: लहू आंखों में रोशन है ये मंजर देखना आपके, दियारे गम में क्या गुजरी है हम पे देखना आपके।
0: बहुत खूब बहुत खूब, क्या कहने क्या कहने।
3: اندھیرا ہے وہی لیکن روایت وہ نہیں باقی.
0: اندھیرا ہے وہی لیکن روایت وہ نہیں باقی. بہت خوب.
3: چراغوں کی جگہ ہاتھوں میں خنجر دیکھنا اب کے.
0: بہت اچھے بہت اچھے. کیا کہنے.
3: سلگتے گھر کی چنگاری بھی بدلہ لینے والی ہے.
0: سلگتے گھر کی چنگاری بھی بدلہ لینے والی ہے.
3: یہ منظر دیکھنا مگر سنبھل کے دیکھنا آپ کے.
0: بہت خوب بہت خوب. کیا کہنے.
3: شکریہ. شکست و فتح کی تاریخ لکھی جائے گی یوں بھی.
0: ہاں شکست و فتح کی واہ واہ تاریخ لکھی جائے گی یوں بھی.
3: تہی دستی سے ہوگا مار کا سر دیکھنا آپ کے.
0: بہت خوب بہت خوب.
3: شکریہ. شناسائی کے سائے بڑھ گئے سین رفاقت میں.
0: کیا کہنے.
3: شناسائی کے سائے بڑھ گئے سین رفاقت میں. ہماری پشت میں پیوست خنجر دیکھنا اب کے.
0: بہت خوب بہت خوب.
3: شکریہ. زمین کو پھر لہو بخشا گیا ہے بے گناہوں کا.
0: زمین کو پھر لہو بخشا گیا ہے بے گناہوں کا.
3: ستم کے ہر شجر کو پھر سمرور دیکھنا اب کے.
0: کیا کہنے کیا کہنے. حسب حال ہے حسب حال ہے. جو حالات ہیں ملکی حالات ہیں اس پہ آپ کی بہت.
3: زمین کو پھر لہو بخشا گیا ہے بے گناہوں کا.
0: بے شک.
3: ستم کے ہر شجر کو پھر سمرور دیکھنا اب کے.
0: بے شک بے شک.
3: شکریہ. سکوت شب میں آنکھیں بند ہوں گی جب دریچوں کی.
0: آہا.
3: کوئی سایہ نظر آئے گا در در دیکھنا اب کے.
0: بہت خوب بہت خوب.
3: یہ تو آخری شعر کہتے ہیں. چھلکنے والی ہے یہ چشم ویراں ایک دن راہی.
0: آہا.
3: چھلکنے والی ہے یہ چشم ویراں
0: ایک دن راہی.
3: راہی سلگتے دشت میں کوئی سمندر دیکھنا اب کے.
0: بہت خوب بہت خوب. کہتے ہیں نا کہ امن الدین قاسمی کا ایک خوبصورت شعر ہے کہ طلوع صبح کی افواہ اتنی عام ہوئی. طلوع صبح کی افواہ اتنی عام ہوئی کہ نصف شب کو گھروں کے دیے بجائے گئے.
3: ماشاءاللہ
0: جناب.
3: ٹھیک ہے بڑی مہربانی.
0: بہت شکریہ جناب محترم شکیل صاحب. آپ برلے سے تشریف لاتے ہیں اور ہمیشہ آج کے اس پروگرام میں آپ حصہ لیتے ہیں. بہت شکریہ آپ کا. اور آپ
2: محفل کو چار چاند لگاتے ہیں. بہت بہت شکریہ آپ کا.
0: ہمارے ساتھ اس وقت ترن بھی موجود ہیں. جی ترن آپ بھی کچھ سنائیے سننے والوں کو. جی ترن بھی موجود ہے. جی جی بہت شکریہ بہت شکریہ. ترن آپ بھی سنا سکتی ہیں کچھ اگر آپ سنانا چاہیں. جی جی جی کچھ سنائیے آپ.
2: دیکھیے سب میرے اردو کا کیسے.
0: نہیں آپ پنجابی سنائیے. آج آج آپ نے پنجابی سنانی ہے.
2: جی مجھے ڈھونڈنے دیں.
0: جی جی جی جلدی سے سنائیے. جی ہم آپ کو سن رہے ہیں. کوئی پنجابی کی جو آپ کو زبانی ہو.
2: زبانی تو مجھے کچھ بھی نہیں آتا.
0: اچھا صحیح صحیح.
1: کوئی اچھی سے سنا دو نا.
0: جی جی
1: ہمارے ساتھ اے ایم کے موجود ہیں.
0: اچھا یا یوں کرتے ہیں کہ ہم اے ایم کو لے لیتے ہیں.
2: جی
0: آپ بات کر لیجیے اے ایم سے.
1: جی السلام علیکم اے ایم کے. کیسی ہیں آپ. ٹھیک ہیں. جی آج آپ ہمارے اسٹوڈیو کے لیے کیا لے کر آئے.
0: ایک سیکنڈ یہ مائک ہم ان کے بالکل پاس رکھیں گے تاکہ ان کی آواز ہمیں بالکل
1: سب کی طرف جا سکے
0: سب کی طرف آ سکے. تو جی اب آپ سنائیے.
1: جی ایم کے آپ لائف پہ اس وقت اور آپ کو
0: ریڈیو پہ بھی آپ کی آواز
1: سن رہے ہیں. اور ریڈیو پہ بھی آپ کی آواز آئے گی. جیسے کہ ایک تھے انہوں نے کمپلین کی کہ یہاں پہ آپ کی آواز نہیں آ رہی ہے.
4: جی میں پڑھتی ہوں.
0: جی جی
1: میرے نمبر سے
0: آپ کے. آپ کا نام کیا ہے بتا دیں. بتانا پسند کریں.
4: میرا
0: نام ایم کے. آپ کا نام ہے. اچھا چلیے ٹھیک ہے.
4: تھینک یو سو مچ.
0: جی جی.
4: روح بلبل نے خزاں بن کے اجاڑا گلشن.
0: روح بلبل نے
4: خزاں بن کے اجاڑا گلشن. پھول کہتے رہے ہم پھول ہیں صیاد نہیں.
0: کیا کہنے کیا کہنے. خوبصورت ہے. پھر سے پڑھیے گا. واہ واہ.
4: روح بلبل نے خزاں بن کے اجاڑا گلشن. پھول کہتے رہے ہم پھول ہیں صیاد نہیں.
0: مجھے اس سے وہ شعر یاد آ رہا ہے نا کہ جب نگہبان ہی لٹیرے ہوں. جب نگہبان ہی لٹیرے ہوں پھر اندھیرے ہوں یا سویرے ہوں. جی جی عنایت کیجیے.
4: دشت میں قیس نہیں کوہ پہ فرہاد نہیں.
0: واہ واہ.
4: دشت میں قیس نہیں کوہ پہ فرہاد نہیں ہے وہی عشق کی دنیا مگر آباد نہیں.
0: بہت خوب بہت خوب.
4: रस्म उल्फत में रवा शिकवाए बेदाद नहीं,
0: हाँ
4: रस्म उल्फत में रवा शिकवाए बेदाद
0: बेदाद
4: नहीं,
0: नहीं।
4: ये तो कम जर्फी जज्बात है फरियाद नहीं।
0: बहुत अच्छे, बहुत अच्छे। ये शेर फिर से पढ़िएगा। अच्छा है।
4: रस्म उल्फत में रवा शिकवाए बेदाद नहीं,
0: हाँ
4: ये तो कम रस्म उल्फत में रवा शिकवाए बेदाद
0: बेदाद
4: नहीं,
0: नहीं।
4: ये तो कम जर्फी जज्बात है फरियाद नहीं।
0: बहुत अच्छे, बहुत अच्छे। ये शेर फिर से पढ़िएगा। अच्छा है।
4: जी,